0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: मोहतरम सामाइन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को तीन ग्रोहों में तकसीम फरमाया है, नंबर एक मोमन, नंबर दो काफिर और नंबर तीन मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुँचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़ आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था। और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए किसी भी बात का यकीन कोई माने नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सुरुल हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है, सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं। देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ। सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई, सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमिनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं, और जब अपने शैतानों में जाते हैं तो इनसे कहते हैं हम तुम्हारे साथ हैं और हम तो उनसे हंसी किया करते हैं। ये मुनाफिकों से खुदा हंसी करता है और इन्हें मोहलत दिया जाता है कि शरारत और सरकशी में पड़े बहक रहे हैं। ये वो लोग हैं जिन्होंने हदायत छोड़कर गुमराही खरीदी तो ना तो इनकी तजारत ही ने कुछ नफ़ा दिया और ना ही वो हिदायत याब हुए। बस अल्लाह ताला मुनाफिकीन को मोहलत दे रहा है कि वो मुनाफिकत से बाज आ जाएं, और इसने इन्हें मोमिनीन की दुश्मनी के अंधेरे में भटकता हुआ छोड़ दिया है। ये लोग वो हैं जो हदायत के बदले गुमराही खरीद रहे हैं और ये सिर्फ नुकसान का सौदा है। इसके बरक्स आइए देखिए कि अल्लाह ताला मोमन मर्दों और मोमन औरतों के बारे में कुरान मजीद में क्या इरशाद फरमाता है। सूरतुल हदीद की आयत नंबर 12 का तर्जमा है कि जिस दिन तुम मोमन मर्दों और मोमन औरतों को देखोगे कि इनके ईमान का नूर इनके आगे आगे और दाहिनी तरफ चल रहा है तो इनसे कहा जाएगा कि तुमको बशारत हो कि तुम्हारे लिए आज बाग हैं जिनके नीचे नहरें बह रही हैं और इनमें हमेशा रहोगे और यही बड़ी कामयाबी है। मोहतरम सामईन, यहाँ कई बातों की वजाहत ज़रूरी है। हम देखते हैं कि मोमन मर्दों और मोमन औरतों के अजर यकसा हैं। रोशनी उनके दाहिनी तरफ होगी यानी इनका आमाल नामा इनके सीधे हाथ में दिया जाएगा, और रोशनी یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے۔ نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے۔ اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے۔ مثلاً حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں، قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا۔ ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا، جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون، حامان اور فرعون کے ساتھ کیا جائے گا۔ ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی۔ اس طرح ہر نیک متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا، جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا۔ اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13، 14 اور 15 کا ترجمہ، اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں، تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو، پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی۔ تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے، تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے، اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا، یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا، تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا، تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو اور یہ بہت بری جگہ ہے۔ محترم سامعین، ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی، لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی۔ یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے۔ سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجیے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں، لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے، جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا، کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالی ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی بروز قیامت اللہ تعالی وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں، آمین۔
2: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے۔

0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن۔ سامعین ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہے۔ تو سامعین، یہ ایک انفارمیشن کا پروگرام ہوتا ہے، چھٹی کا دن ہوتا ہے تو ساتھ میں گپ شپ کی شکل میں ہوتا ہے، جو ہفتے میں باتیں ہوتی ہیں اس پر بھی ہم بات کی کرتے ہیں۔ تو سامعین ناظرین، آج کچھ سیاست پر بات نہیں ہوئی، جو حکومت بننے جا رہی ہے اس پر بات نہیں ہوئی، تو لوگوں نے ہمیں فون کیا کہ آج اس پر جو ہے وہ نئی حکومت بننے جا رہی ہے، اس پر آپ بات نہیں کر رہے۔ تو ہم نے کہا ہم نے بات کرنی ہے، چونکہ آپ کو پتہ ہے کہ ہمارے تھنک ٹینک جو ہے وہ چھٹی کا دن ہوتا ہے، بچے آ جاتے ہیں، پوتیاں پوتے آ جاتے ہیں، دادی دادا کے پاس آ جاتے ہیں، نانی نانا کے پاس آ جاتے ہیں۔ تو اسے سارا چھٹی والے دن آپ ان لوگوں کے مشکور ہوا کریں جو چھٹی والے دن ٹائم نکال کر آپ کو اپنا ٹائم دیتے ہیں، اپنا ٹائم آپ کے ساتھ شیئر کرتے ہیں، اس چیز کو بھی آپ اپریشیٹ کیا کریں۔ تنقید کرنا کوئی اتنا مشکل کام نہیں ہے، کسی کے خلاف بولنا کوئی اتنا مشکل کام نہیں ہے، کوئی اچھی بات ہے، اچھی بات شیئر کیا کریں۔ ہر وقت ہم نے آپس میں لڑائیوں کی بات کرنی ہے، ایک دوسرے کے ساتھ نفرت کی بات کرنی۔ اللہ نے ہر انسان کو خوبیاں دی ہوتی ہیں، کسی کے پاس زیادہ ہیں، کسی کے پاس تھوڑی ہیں، یہ نہ کہ اللہ نے کسی کو خوبی نہیں دی۔ ہر آدمی کے پاس اپنے اپنے طرز کی خوبی ہوتی ہے۔ جو لوگ بیمار ہیں اللہ تعالیٰ ان کو صحت دے، جو ذہنی طور پر بھی مسائل ہیں اللہ تعالیٰ ان کو صحت دے، جو اولادوں کی پریشانیاں اللہ تعالیٰ سب کی پریشانیاں جو ہے وہ دور کرے۔ سب ناظرین، یہ ہمارے سب کے مسائل ہوتے ہیں، کسی بندے کا مسئلہ مسائل نہیں ہوتا کہ کسی کی تعریف ہوگی تو اس کا مسئلہ نہیں، سب کے مسئلے مسائل ہوتے ہیں۔ اور جب تک ہم اتفاق اور پیار و محبت کی بات نہیں کریں گے، ہمارے مسائل کبھی بھی حل نہیں ہوگی۔ لوگ ہم کو ڈیوائڈ کر کے رکھیں گے، علیحدہ علیحدہ چیزوں کے ساتھ کھیلیں گے، ہر آدمی کے ساتھ اپنے اپنے طریقے سے گیم ڈالیں گے، اپنے اپنے طریقے سے گیم ڈالیں گے۔ جب تک آپ اتفاق نہیں کریں گے، آپ کے اندر کوئی دراڑ پیدا نہیں کر سکے گا، کوئی کلٹس آپ کے اندر پیدا نہیں کر سکے گا۔ اگر کلٹس کی اکثریت ہوگی تو آپ آپس میں ڈیوائڈ رہیں گے۔ سامعین ناظرین، اس وقت ہمارے تھنک ٹینک سید توقیر حسن بخاری صاحب ہمارے ساتھ ہیں۔ شاہ صاحب، آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں۔
2: بسم اللہ الرحمن الرحیم۔ راجہ غفور صاحب، آپ کو، آپ کی ٹیم کو، آپ کے لسن ناظرین کو، سب کو سلام علیکم۔ عید الاضحیٰ جو ہے، جس کو بچپن میں ہم لوگ بوٹی عید کہتے تھے، وہ سب کو مبارک ہو۔ اللہ تعالیٰ جو ہمارے بیمار ساتھی ہیں ان کو صحت کاملہ عطا فرمائے، اور جو ہمارے ساتھی پورے سال ہم سے جدا ہو گئے ہیں، جو اس سے پہلے جدا ہیں، اللہ تعالیٰ ان پہ اپنی رحمت کرے، اور ان کے مقام جو ہے ان کو، ان کی قبر کو جو ہے ایک اعلیٰ مقام عطا کر دے، تاکہ وہ جنت الفردوس کی ہوائیں لے سکے۔ یہ ہماری دعا ہے، کیونکہ جب آپ مومنین کے لیے دعا کرتے ہیں، جو آپ کے ساتھی ہوں یا نہ ہوں، آپ ان کے لیے دعا کرتے ہیں، تو اللہ تعالیٰ کہتا ہے کہ، فرماتا ہے اللہ تعالیٰ کہ میں خوش ہوتا ہوں کہ میرے بندے جو ہیں وہ دوسروں کے لیے کتنی چاہت رکھتے ہیں۔ تو ہمارا فرض بنتا ہے کہ ہم لوگوں کو سکھلائیں کہ اس موقع پر اگر آپ کا کوئی مسلمان بھائی جس سے آپ کی ناچاہتی ہے، تو اس کے لیے بھی دعا گو ہو کہ اللہ تعالیٰ اس قربانی کا مقصد ہی یہ ہے کہ یہ جو قربانی آ رہی ہے، اس کا یہ مقصد نہیں کہ ہم شور شاہ کریں کہ جی میں نے اتنے بکرے دے دیے، اتنے بیل دے دیے، اتنے پیسے خرچ کر دیے، نہیں۔ اس کا مقصد یہی ہے کہ ہمیں قربانی دینی ہے کہ اگر ہمیں کسی سے ناراضگی ہوئی ہے، کسی سے ہمیں جدائی ہوئی ہے، کسی سے ہم ملے نہیں، تو اس سے ایک دفعہ محبت کا اظہار کر لیں۔ اگلے پہ ہے کہ وہ آپ کو معاف کرتا یا نہیں کرتا، لیکن آپ اپنے اوپر جو ہے حقوق الالباد کی پکڑ، اس میں آپ کو افضل ہونا چاہیے۔ آپ کو معافی مانگ لینا، دنیا میں معافی مانگ لینا، یہ بہت بڑی بات ہے، اور اللہ تعالیٰ نے قرآن مجید میں اس کا درس دیا ہے کہ معافی مانگنے والا بہت بڑا انسان ہے، اللہ تعالیٰ اس کو فوراً معاف کرتا ہے۔ جی راجہ صاحب،
1: شاہ صاحب، آپ ہمیشہ یہ نصیحت کرتے رہتے ہیں، آپ، مجیب صاحب اور بھی دوسرے لوگ جو ہے مسئلے مسائل لوگوں کے، نہ آپ کا کوئی مسئلہ مسائل ہے، نہ مجیب صاحب کا ہے، نہ کوئی ہمارا مسئلہ مسائل ہے، ہم تو کمیونٹی کے لوگ ہیں، کمیونٹی کی بات کرتے ہیں۔ اور آپ دیکھ رہے ہیں، سالہ سال آپ انفارمیشن دیتے رہتے ہیں، موسم کی بات کرتے ہیں، بیماریوں کی بات کرتے ہیں، تو ہم اکثر کہتے ہیں کہ ہمارا کسی کے ساتھ متفق ہونا ضروری نہیں ہے، تو ہم تو یہ شاہ صاحب کہتے رہتے ہیں۔ جی شاہ صاحب، آپ ذرا حکومت کی کہہ رہے ہیں، لوگوں نے کہا کہ جی بڑی بات ہوئی، اس طرف کسی سے جو ہے وہ حکومت نئی بننے جا رہی ہے، کیا ہوا؟ یہ سیاستدان ہمارے ساتھ کیا کرنا چاہتے ہیں؟
2: जी सियासतदान है, हमने कहा था कि ये पीडीएम की गवर्नमेंट है और पीडीएम की गवर्नमेंट दोबारा बनने जा रही है, इसमें कोई दोहराए नहीं, कोई तो दोष कोई शक नहीं, बल्कि ज्यादा से ज्यादा ये कल क्योंकि छुट्टी का दिन है और यहाँ पिंस एन पिंस डे, आज फर्स्ट पिंस डे है, कल एन पिंस डे होगा और मंगल को या बुध को आप इसी हफ्ते के अंदर जो आने वाला है आप ये देख लेंगे, क्योंकि एसएफ ने भी हां कर दिया है, मॉडरेट जो है लास्ट वीक है वो आगे ही चाहता है कि मैं फॉरेन मिनिस्टर हूँ और मेरे दो तीन मिनिस्ट्री मुझे मिल जाए और वो तो आगे इस सदा पे है। तो ये अब पीडीएम की गवर्नमेंट जो है ये बनने जा रही है और इसकी हमारी वजीर आजम जो है मेजर फेडरिकसन वो हर हाल में जो है वो इस हुकूमत की सरबराह बनने जा रही है और इसमें बहुत जल्द लोगों को ये गवर्नमेंट बनती हुई नजर आएगी। लेकिन हैरानगी इस बात में है कि हम लोग अपने मुल्क की सियासी पार्टियों में अख्तलाफ राय रखते हैं, लेकिन यहाँ आप देखें कि एसएफ और इलिस लिस्टन और दूसरी जो अल्टरनेटिव पार्टी है या रेडिकल वेंट्रा है, इन्होंने किस चीज पे वोट लिए और दूसरी तरफ सारी पार्टी जो थी उन्होंने किस चीज पे वोट लिए और अब आकर वो सारे सियासत में अपने मुल्क को चलाने के लिए उन्होंने एक गिरा बांध लिया और कहा कि जी कि हम रेड और ब्लू ब्लॉक की जो वेंट्रा पॉलिसी है उसको साथ लेके तो हम कट्ठे चलेंगे। वो ब्लू ब्लॉक में से तो आपको पता है कि लार्ज लोके की मॉडरेट जो पार्टी है वो आ रही है और इसके साथ रेडिकल वेंट्रा जो है वो दोनों तरफ विकेट के दोनों तरफ खेलती है, वो है तो ब्लू ब्लॉक की पार्टी लेकिन वो सोशल डेमोक्रेट वाला रेड ब्लॉक में भी वो खेल जाती है हुकूमत के लिए। तो अब ये देखेंगे ये कौन कौन सी वजाते अब इनकी इनका सबकी बैठक हाँ में होगी है, सिर्फ ये है कि ये वजारतें अब कौन कौन सी ले रहे हैं, इन वजारतों पे ये दो तीन दिन काम होगा, कौन सी पार्टी जो है वो कौन सी वजारत लेना चाहती है, कौन सी जो है इनकी स्ट्रॉन्ग पार्टी होगी जो मसलन उनके मंशूर जो है जो वो पार्टी ने इनके साथ जो हुक्मरान पार्टी है पीडीएम इसके साथ क्या किस किस वादे पे उन्होंने इसको ज्वाइन किया, तो वो वादे जो है वो सोशल डेमोक्रेट ने हाँ कर लिए और उसके साथ जो गवर्नमेंट में आएंगे लोग जिनके वजीर बनेंगे वो पार्टियां जो है वो भी साइन करेंगी। तो इंशाल्लाह ये ज्यादा से ज्यादा तीन चार दिन का खेल है और लोगों पर से ये चीज गुजर जाएगी, क्योंकि इस वक्त सबसे बड़ा मसला हमारे पास दो मसले हैं, एक है हमारा इंटीरियर मसला जिसके अंदर यहाँ पे गुर्बत जो है वो इंतहा को पहुंच चुकी है, जिंदगी में आज तक 56 साल के अंदर मैंने कभी 17 करोड़ 20 सोरे का मैंने पेट्रोल नहीं देखा था, अब 17 करोड़ 20 सोरे का पेट्रोल और डीजल जो है वो 18 करोड़ तक पहुंच चुका है। तो ये जो डीजल होता था ये कभी 1 करोड़ में मिलता था डेनमार्क में 70s में, तो अब आप ये ना कहें कि जी ये बढ़ रहा है, बल्कि ये है कि इसके अंदर सियासतदानों ने जो बाहर के प्रॉब्लम्स को देखते रहे, दूसरे ममालिक की प्रॉब्लम्स को देखते रहे, खासकर खुसूसी तौर पे हमारी कम्यूनों से पैसे लेके तो 149 मिलियार्ड करोड़ जो था इन्होंने यूक्रेन को दिया, अपने असले दिए, हर चीज दी, उससे हमारी इकोनॉमिकली जो हमारा इकोनॉमिकली हब था वो खत्म हो गया। अब कम्यूनों के पास इतने पैसे नहीं कि वो बाहर जाके तो वो एक्स्ट्रा ऑर्डिनरी जो है वो सफाई मुल्क की रखे, आप देखें कि बाहर जगह पे इतना घास इतना भड़क चुका है, पास जो इलाके हैं उनकी सफाई के लिए इतनी तवज्जो नहीं दे रही क्योंकि इनके पास कम्यूनों के पास पैसा नहीं है और पैसा कहाँ से आएगा क्योंकि इन्होंने जो अपने टैक्स पेयर्स हैं वो तो गवर्नमेंट को पैसा देते हैं और फिर टैक्स पेयर्स का पैसा जो है वो कम्यूनों को वापस आता है। तो हमारे जो काउंसलर्स हैं या हमारे जो बंदे जो चुने गए हैं ये उनका काम है कि वो अपनी अपनी कम्यूनों को ऊपर आवाज उठाएं और लोगों के लिए सहूलत मैसर करें। आप ये देखें कि किसी की पेंशन नहीं बढ़ी, 2 साल हो गए, प्राइसेस अप गई हैं, लेकिन इनके बिजली की कीमत बहुत बढ़ गई है, बिजली महंगी हो गई है और आगे जाके होने वाली है, لیکن اس کے اوپر حکومت کی توجہ نہیں. لیکن اب کیونکہ ایسا فورینائزیشن اور الٹرنیٹو اور ریڈیکل بنسا نے یہ کہا ہے کہ ہم ان چیزوں پہ توجہ دیں گے اور دیکھتے ہیں کہ یہ جو نئی گورنمنٹ آتی ہے کیا یہ سردیاں شروع ہونے سے پہلے اس چیز پہ قابو پا لے گی یا نہیں پا لے گی, کیا یہ دوبارہ الیکشن کی طرف بھاگیں گے یا اس ٹوٹی پھوٹی پی ڈی ایم کی گورنمنٹ جو ہے ابھی ٹوٹی پھوٹی تو نہیں رہی, ان کی سیٹیں جو ہیں یہ تقریباً 99-100 کے قریب ان کی سیٹیں ہو گئی ہیں اور یہ بڑی آسانی سے, کیونکہ 84 تو آلریڈی ریڈ بلاک کے پاس تھی اور 14 سیٹیں جو ہیں یہ ان کو اپنا مل گئی ہیں اس کی طرف سے لاسٹ لوکر کی ماڈریٹ کی طرف سے. تو یہ اب ہم نے دیکھنا ہے کہ یہ گورنمنٹ اصولی طور پہ کیا کرتی ہے. تو راجہ صاحب یہ تو سیاست ہے, اور سب سے بڑی مجھے خوشی یہ ہوئی ہے کہ میرے چھوٹے بھائی مجید قریشی صاحب نے بڑا اچھا فیصلہ کیا اور بڑے دل گردے سے انہوں نے یہ بات کی ہے کہ انہوں نے ایس ایف کو جوائن کر لیا, اور یہ بڑی اچھی بات ہے, یہ بڑا اچھا شگون ہے, کیونکہ ایک تو وہ خود سیاسی ایک پاکستانی پارٹی کے صدر ہیں, دوسرا ان کے بچے یہاں پہ ہیں اور سارا کچھ, اور وہ جانتے ہیں کہ اگر اس ایج میں میں نے اپنے بچوں کے لیے کسی پارٹی کو جوائن کر کے اور اس میں ایک اپنا اثر رسوخ پیدا نہ کیا تو پھر میرے بانے بان اور دوسروں کی جو فنڈز ہے وہ اس پارٹی میں اس ملک کے اندر جو ہے ان کا مستقبل اتنا اچھا نہیں ہوگا. تو میں ان کو بہت خوشی سے مبارکباد دیتا ہوں, بہت اچھا انہوں نے فیصلہ کیا ہے. ایس ایف جو ہے وہ اس وقت شری لینڈ کے اندر مضبوط ترین پارٹی ہے اور ہو سکتا ہے کہ آگے سے جا کے یہ یو لینڈ کے اندر بھی یہ اپنے قدم جما لیں, اور یہ پارٹی جو ہے ان کا مستقبل بہت اچھا ہے. تو میں اپنے دل سے ان کو مبارکباد دیتا ہوں. جی راجہ صاحب.
1: شاہ صاحب آپ چونکہ جمہوری آدمی ہیں, آپ جمہوریت کی قدر کرتے ہیں, تو مجیب صاحب کو بات چھپاتے نہیں ہیں, پبلک کے آدمی ہیں چونکہ وہ پبلک میں بات کرتے ہیں. تو شاہ صاحب آپ نے حکومت کا ذکر کیا, تو حکومت میرے خیال ہے اب اتنے عرصے کے بعد ان کو دوبارہ وزارتیں ملیں گی, کچھ نئے لوگ وزارتوں میں آ جائیں گے, لانس لوکے صاحب بھی کسی بڑی اچھی پوسٹوں پہ بھی جائیں گے, وزارت بھی ملے گی, تو میرے خیال ہے اب الیکشن جو ہے وقت پر ہی ہوں گے, اب یہ کسی قسم کا پنگا نہیں لیں گے. جو کچھ شرارتیں کرنی تھی سیاسی باتیں کر رہا ہوں, وہ باتیں اب طے ہو جائیں گی آہستہ آہستہ.
2: جی انہوں نے جو گیم پلے کی ہے کہ جو باتیں کرتے تھے ان کو انہوں نے بٹھا دیا باقاعدہ پارلیمنٹ کے سپیکر نائب سپیکر, جو ان کے 3-4 نائب سپیکر ہوتے ہیں ان کی پوزیشنوں پہ ان کو بٹھا دیا. مسئلہ یہ ہے کہ کیا یہ پارٹی جو ہے یہ توجہ دے گی, کیا میرے فیڈریکسن جو ہے وہ یہ سال پورا ایز وزیر اعظم بیٹھی رہے گی, یا وہ اس سے پہلے یہ دیکھیں کہ میرا مستقبل جو ہے وہ ای یو کے اندر ہے, جہاں پہ اس وقت یو کے جو ہے انگلینڈ جو چھوڑ چکا تھا وہ بڑی تیزی کے ساتھ واپس آنے کی پوری تمنا نہیں بلکہ پوری وہ کچھ اس کے مسائل حل بھی ہو گئے ہیں, اور کچھ وہ پرماننٹ ممبرشپ لینے کے لیے دوبارہ اس نے جو پر کھلا رہے ہیں تو ان کی جو شرائط ہے اس کے اوپر وہ گامزان ہے, اس کی بات چیت ہو رہی ہے. تو ہو سکتا ہے کہ اینڈ آف دس ایئر یا نیکسٹ ایئر جو ہے جس طرح کے حالات جا رہے ہیں, جس طرح کے گرین لینڈ کے حالات ہیں اس وقت, کیونکہ امریکہ کہہ رہا ہے کہ ہم نے پورا گرین لینڈ اوورٹیک کر لیا, لیکن ہماری گورنمنٹ یہ کہہ رہی ہے کہ اس نے ہاف آف گرین لینڈ کو ہم نے اس کو اجازت دی ہے, لیکن یہ کیا مسئلے کس وقت سامنے آئیں گے, کب منظر عام پہ آئیں گے, یہ سیاسی چالیں کب ختم ہوگی اور کس طریقے سے اس کا اثر کیا پڑتا ہے نئی آنے والی گورنمنٹ پہ, یہ گورنمنٹ کو دیکھنا ہوگا. لیکن جو ہمارے لوگ ہیں, جو ہم لوگ ہیں, میں آگے علی کی بھی بات آپ کے ریڈیو پہ سن رہا تھا, وجید قریشی صاحب کی بھی باتیں سن رہا تھا, تو بڑی اچھی انہوں نے کہا ہے, اور یہ ہم آپ کے ریڈیو پہ عموماً آپ مجھ سے پوچھتے رہتے ہیں, تو میں ینگسٹرز کو یہی کہوں گا کہ آپ آگے آئیں, صرف پرانی باتیں ہم اس لیے کرتے ہیں کہ آپ کو یہ بتائیں کہ اگر جو آئین کے خلاف قانون بنتے ہیں वो अगर उसके ऊपर आप प्रोटेस्ट करते हैं, उसके ऊपर आप जाते हैं, तो वो आप आसानी के साथ उनको डिमोलिश करा सकते हैं, उनको वापस कर सकते हैं। ये हमारे आइन की खूबी है, क्योंकि डेनमार्क का आइन जो है ये रिटर्न आइन है, इसके ऊपर बेशमार मसाले हैं, बेशमार ऐसे लॉ फौसले थे और फौसले थी जो पेश की गई थी पार्लियामेंट में, जिनको खत्म कर दिया गया वक्त से पहले, और जो लागू हुई उनको भी खत्म कर दिया गया। यानी कि आप सबसे पहले ये देखें कि जो हमारे सियासतदान ये कहते हैं कि जी कानून खत्म नहीं होते, देखे यहाँ की सुप्रीम कोर्ट ने, यहाँ के जो हाईएस्ट कोर्ट है, सुप्रीम कोर्ट जिसको हम कहते हैं, उसने उबर को बैन किया था कि ये हमारे मुल्क में नहीं आ सकती, और हमारा जो कल्चरल, हमारी जो कल्चर की अपनी टैक्सीज है जो हम हमारी अरसा दराज से 100 साल के करीब इस मुल्क के अंदर चल रही है, वही चलेंगी, वही कानून हम रखेंगे, उसको हम थोड़ा सा मॉडराइट कर सकते हैं, लेकिन हम उसी को लेके चलेंगे। लेकिन हुआ क्या कि एक जिस दिन ये अदालत से ये फैसला आया, उसके दूसरे दिन ही उबर का जो डायरेक्टर था उसको मिनिस्ट्री में, ट्रैफिक मिनिस्ट्री में उसको जॉब मिल गई और वो डायरेक्टर बन गया। और उसके बाद उसने क्या किया कि वही उबर का कानून, बिल्कुल वही तौर तरीका, वही चीज लगाई, और फिर अखबारों में आना शुरू हो गया। और ये रिटर्न चीज है मीडिया के अंदर कि उबर ने कहा कि हम 2030 से पहले पहले इस मुल्क में दोबारा कदम जमा लेंगे। तो उसके साथ ड्राइवर एज ए यहाँ पे जो कंपनी है वो चलती रही, फिर दूसरी चीजें जो है उबर की तरह चलती रही, और वो उबर का कानून ऐसा आया कि हमारे लोगों को मौका मिला कि हम लोग जाके इसके ऊपर प्रोटेस्ट करें, जब हमें प्रोटेस्ट का राइट था राजा साहब, उस वक्त हमने प्रोटेस्ट नहीं किया। तो फिर अब इन्होंने क्या किया, इन्होंने उबर का राज काबू का कानून लागू कर दिया। इससे ये है कि आप एक किस्म के वो जैसे AI है, आर्टिफिशियल इंटेलिजेंस, इसी तरह आप एक आर्टिफिशियल वॉलमैन के हैसियत से वॉलमैन ही कर रहे हैं, आप असल में वॉलमैन नहीं, आपको जब भी आपका सेंट्रल चाहे आपको खत्म कर सकता है, आपकी वोन मनी खत्म कर सकता है, आप अनपढ़ है, आपके पास लाइसेंस नहीं है, आपके पास कुछ भी नहीं, लेकिन थोड़ा सा 20-25 हजार करोड़ है तो आप यहाँ डेनमार्क के अंदर बड़ा इजीली, आपको ये भी नहीं सोचना पड़ेगा कि आपको 3 साल यहाँ रहते हो गए या 4 साल, सिर्फ आपका एक एड्रेस एक हफ्ता भी पुराना हो तो आप यहाँ पे फर्म खोल के अपनी टैक्सी सर्च के बना सकते हैं। और ये कानून जो है ये एक मजाक है, इसके ऊपर हमने बार बार बात की और लोगों ने समझा कि हम लोग मजाक कर रहे हैं, लेकिन ये हम यंगस्टर को समझाना चाहते थे, हम आज भी लोगों को ये कहना चाहते हैं, आज भी लोगों को बताना चाहते हैं कि देखे डेनिश लोग जो है ये राशिस्ट नहीं है, हम खुद राशिस्ट है, क्योंकि हम किसी की बात को सुनना पसंद नहीं करते, हम खुद अपने आप को दूसरों से अफसल समझते हैं, हम यह समझते हैं कि हम हमारे से अच्छा बंदा कोई नहीं, और यही गलतफहमी है जिसकी वजह से इंटरग्रेशन के अंदर जो है वो रखना पड़ा। इंटरग्रेशन के 4 पिलर होते हैं, पहला पिलर जो होता है वो होता है कि आपको जस्टिस मिलनी चाहिए, उसका फकदान है इस मुल्क के अंदर, दूसरी चीज है कम्युनिकेशन, और ये दोनों पहले जो पिलर्स हैं ये इसके ऊपर हमारी गिरफ्त नहीं है, हम लोगों से कम्युनिकेशन नहीं करते, हम लोगों से इंफॉर्मेशन नहीं लेते, हम लोगों के साथ जाके बात नहीं करते। कल आपने देखा कि कितना अच्छा मेला था यहाँ एल्बर्ट स्टोन के अंदर, बहुत सारे एम्बेसडर्स आए, 16-17 एम्बेसडर्स यहाँ पे आए, उनके पूरी टीमें आई, आपने उनसे बातें की, हम सब वहां पे मौजूद थे, उन्होंने बकायदा मेहंदी हाथों पे लगवाई, बहुत कुछ उन्होंने किया। और ये और डेनिश जो पुराना बॉम्बेस्टर था एंटोसन का, वो भी सीन, और उसके अलावा जो इस वक्त के जो कंजर्वेटिव का है उसने भी ये तासरात दिए, उसने कहा कि इस तरह की यहाँ पे होने चाहिए, बहुत ज्यादा होने चाहिए, और यहाँ पे हमारी कम्युनिटी को, यानी उसका मकसद ये था कि डेनिश कम्युनिटी को भी इन्वाइट होना चाहिए, वो भी आए। और ये मैं आपको बता दूं, मुझे ये याद नहीं कि आज या कल एल्बर्ट स्टोन के अंदर या नेक्स्ट वीक, मेरा ख्याल में ये नेक्स्ट वीक है, अगर अदनान इसको या कोई और सुन रहा तो वो इसको करेक्ट करेगा, एक फूड फेस्टिवल चल रहा है इसके अंदर अल्बर्ट सोल सेंटर के अंदर, और वहां पे मुख्तलिफ किस्म के फूड स्टॉल वगैरह चलेंगे। ये तो ये बड़ी अच्छी चीज है, हमारे लोगों को भी चाहिए कि सस्ता खाना बनाकर लाएं, सस्ती चीजें लगाएं, ताकि लोग जो है वो ज्यादा से ज्यादा हमारे कल्चर को पसंद करें। कोशिश ये करें कि अपने कल्चर के जो कपड़े हैं वो उसको बनाएं। और राजा साहब, मैं इस पे बहुत हुआ और मुझे काफी लोगों ने ये कहा है कि यहाँ पे एक जो डेनिश और पाकिस्तान कल्चर सोसाइटी बड़ी होनी चाहिए पूरे मुल्क के अंदर जो ये चीज राज करे, तो मेरा ख्याल में कि वो
1: सब आपकी बातें दुरुस्त हैं, क्योंकि आप जमहूरी बंदे हैं ना, जमहूरी बातें करते हैं। शाह साहब, सबसे पहले जो है ना इत्तेफाक होना चाहिए, यहाँ जब पर्सनैलिटी क्लैश शुरू हो जाते हैं, बंदा एक दूसरे को मानता नहीं है, बंदा अपनी अपनी हदों में रहना चाहता है, अपनी सरहदों के सियासी सरहदों के अंदर रहना चाहता है, तो शाह साहब फिर इत्तेफाक नहीं होता। जिस तरह आप देखें ना, आप बात करते हैं पीडीएम की, आज हुकूमत ने आपस में इत्तेफाक कर लिया तब वजारतें मिलेंगी ना, जब तक आपस में ये सब लोग इत्तेफाक नहीं करते तब तक काम चलता नहीं। आप देखें कभी शाह साहब, आपने देखी है डेमोंस्ट्रेशन के गैर मुल्की अपने हकूक के लिए बाहर निकले हों?
2: इन्होंने इनको पता ही नहीं, इनको इनको इनके पास इतना टाइम नहीं है, और अगर ये निकलते हैं तो ये डेमोंस्ट्रेशन करते हैं। मुझे इसमें दो राय नहीं है, मेरी हमदर्दी है, बल्कि मेरा दिल दुखता है जो कुछ कश्मीर में हो रहा है, जो कुछ गजा में हो रहा है, जो कुछ दूसरे मुसलमान ममालकों में या दुनिया के दूसरे ममालकों में जो जहाँ जंगे लड़ी जा रही है, इंसानियत का कत्ल जो है, ये मुझे मुझे दुख देता है और बहुत ज्यादा दुख देता है। लेकिन मसला ये है कि क्या आज तक कोई ऐसी डेमोंस्ट्रेशन हुई है कि जिसके अंदर हमने ये कोशिश की हो कि हमें इंटरग्रेशन के अंदर जो प्रॉब्लम्स आ रही है उसका हल क्या है, या हम लोगों ने खुद कोई ऐसी मीटिंग्स कॉल की है कि हम उसके ऊपर बैठ के मुकर्रों की बात सुनी जाए। हमारे लोगों की, आज भी एक बच्चा मुझसे बात कर रहा था, वो पूछ रहा था, तो मैंने उसको कहा बेटा देखो जब हम जाते हैं इकट्ठे होते हैं तो वहां ऐसे लोगों को स्टेज पे बैठा दिया जाता है जिनको अपनी हिस्ट्री का नहीं पता, तो वो क्या हिस्ट्री किसी को बताएंगे, वो क्या बताएंगे कि यहाँ क्या, क्योंकि जब आपको जब तक आप कॉन्स्टिट्यूशन ऑफ द कंट्री लैंड जिस कंट्री मुल्क के अंदर आप रह रहे हैं उसका आप कॉन्स्टिट्यूशन नहीं पढ़ेंगे, उसको जेन छीन नहीं करेंगे, उसके अलावा फिर उनके जो वक्ती जो कानून बने हुए हैं उनके उनके आपको ना पता हो, और एक आपको डिफरेंट कल्चर, जैसे हमारे डिफरेंट कल्चर्स हैं इनके भी डिफरेंट कल्चर्स हैं, उन कल्चर के लोगों के साथ आपकी मुलाकात होनी चाहिए, उन लोगों से आपको बात करनी चाहिए। अब कल आपने कितना मसरूफ दिन गुजारा, आपका बेटा आपके साथ था, वो कैमरा लेके हर जगह लोगों से बात कर रहा था, मुख्तलिफ एम्बेसडर से बात कर रहे थे, आप ही कर रहे थे, आपने पहले मेयर जो थे यहाँ के सोशल डेमोक्रेट के सीन उससे भी तफसीलन बात की, दूसरों से भी बात की, तो ये चीज होती है जो बंदे को इन्फॉर्म करते हैं और जो वक्त के ऊपर लोगों को बात करते हैं। लेकिन अगर हम लेग पुलिंग पे लगे रहे कि भाई फलाना को और ये देखो इससे फलाने एम्बेसडर के साथ खड़ा हो गया है और ये उससे पता नहीं क्या बात कर रहा, मैं इसके साथ बात करना चाहता हूँ ये रास्ता दे, तो ये चीजें ये लेग पुलिंग नहीं होनी चाहिए, और ये बिल्कुल आप अपना बात सही करते हैं कि यहाँ पे इस रेडियो की इस आपकी आवाज के जरिए हमने लोगों में ये शौर उजागर किया कि ये जो हमारे अपने गांव की बिरादरी सिस्टम से हमने लोगों को निकाला, लेकिन अब हमें इन बिरादरी सिस्टम से निकले हुए बच्चों का को ये भी शौर देना है कि ठीक है आप एजुकेटेड हैं, आप बहुत ज्यादा पढ़ चुके हैं, हमसे ज्यादा पढ़े लिखे हैं, हम मानते हैं, लेकिन सियासत जो है दो तरह की होती है, एक होती है सियासत जो आप गुफ्तगू कर रहे हैं जैसे हम कर रहे हैं, एक होता है कि आप लॉ को जानते हैं, लॉ को जो जानता है वो होता है पार्लियामेंटेरियन, वो लॉ मेकर्स होते हैं, वो कानून को बेहतर तरीके से समझते हैं, उनको पता होता है कि कानून के अंदर किस तरह हेरा फेरी की जा सकती है, किस तरह इसको स्वाप किया जा सकता है, किस तरीके से ये गैर कानूनी चीजें जो है जजों के अदालतों के जो फैसले आए हैं उनके खिलाफ ये काम कर रहे हैं और ये क्या कर रहे हैं, ये इंसानियत के खिलाफ जो इन्होंने की है। तो हमारे हमारे हमें सिर्फ ये नहीं चाहिए कि हमें यहाँ पे राजा गफूर साहब जब अक्सर बात करते हैं ये प्लाई ये हो ये फलानी चीज हो ये फलानी चीज हो, भाई हमें ये नहीं चाहिए, हमें ये चाहिए कि हमें ज़हनी सुकून होना चाहिए, हमें रूहानी सुकून होना चाहिए।

0: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں. 31/5/2026 کا پروگرام ہے، دن کے 1 بج چکا ہے. تو سمجھ، بعض ایسی انفارمیشن ہوتی ہیں دل کرتا ہے کہ سب کے ساتھ شیئر ہونے چاہیے، سب کو پتہ ہونا چاہیے، حقائق کا پتہ ہونا چاہیے. اور آپ کو پتہ ہے کہ لوگ جو خدمت خلق کا کام کرتے ہیں، اپنا ٹائم، بچوں کا ٹائم، نواسے نواسیوں کا ٹائم، فیملی کا ٹائم، اور لوگ یہ سمجھیں کہ شاید اس میں بھی کسی کو فائدہ ہے، جو اپنا یہ ٹائم کسی کے ساتھ صرف کرنا چاہتے ہیں کہ اس میں بھی ان کو کوئی فائدہ ہوگا، اس کا بھی اس میں بھی کوئی مفاد ہوگا. جو انسانیت کا جذبہ ہوتا ہے وہ سب میں ہونا چاہیے، وہ سب میں ہوتا بھی ہے، لیکن بات ہوتی ہے کہ اس کو کرتا کون ہے. اور جو کرتا ہے اس پر بھی ہم کہتے ہیں جی شاید اس کو فائدہ ہوگا، شاید اس کو یہ فائدہ ہوگا، شاید اس کو یہ فائدہ ہوگا. اب سامعین ناظرین، مجھے بتائیں کہ جب گاڑی چلتی ہے، اب تو الیکٹرک گاڑیاں لوگوں نے زیادہ رکھ لی ہیں، تو پٹرول پڑتا ہے، الیکٹرک کے بھی اخراجات آتے ہیں، کوئی چیز خرچے سے بالا تر نہیں ہوتی. سب ناظرین، ایک نوجوان بچے، لوگ جب پڑھنے آئے، کچھ لوگ جہاں سیٹ ہو گئے، فیملیاں سیٹ ہو گئیں، بہت کم لوگ جو واپس گئے. اب نئے نئے بچے آ رہے ہیں، پڑھے لکھے بچے آ رہے ہیں، وہ آتے ہیں پڑھنے کے لیے آتے ہیں. کچھ بچے ہوتے ہیں ایکسٹرا جو ٹیلنٹ ہوتا ہے ان میں، ان کو جو ہے وہ وظیفہ بھی ملتا ہے، اپنے وظیفے میں بھی آتے ہیں. اور بعض دفعہ ہوتا ہے کہ جوانی کی عمر میں بھی جو ہے وہ چلے جاتے ہیں. اور ہم لوگ جو ہیں وہ بہت ساری چیزوں کی احتیاط بھی نہیں کرتے، لیکن اللہ کا ایک نظام ہے. سب ناظرین، پچھلے دنوں ایک بچہ جو ہے وہ تیرتے ہوئے ڈوب گیا، پانی میں ڈوب گیا. اور اس کے بعد یہ خبر جب آئی، ڈینش میڈیا پہ آئی، تو پھر ہر طرف شور مچ گیا. تو میں چاہتا ہوں کہ یہ ساری کہانی جو ہے، سارا جس کی بیک گراؤنڈ جو ہے وہ آپ کو پتہ ہونا چاہیے، جو کچھ ہوا وہ آپ کو پتہ ہونا چاہیے کیا ہوا. تو ہم نے کہا کیوں نہ عبید الرحمان صاحب سے رابطہ قائم کریں، چونکہ یہ شروع سے لے کر آخر میں اس پروسیس میں رہے، سارا پروسیس انہوں نے کیا، اور انہوں نے اس بچے کی باڈی بھی جو ہے وہ پاکستان روانہ کی. تو ہم ان سے جاننا چاہیں گے، اور امبیسی کا رول بھی ان سے جاننا چاہیں گے، امبیسی کا رول اس میں کیا تھا. عبید صاحب، آپ کو ادارہ آپ کی آواز پر خوش آمدید کہتے ہیں.
1: جی، بہت شکریہ رائے صاحب. سب سامعین کو میری طرف سے السلام علیکم.
0: وعلیکم السلام. میں نے بڑی لمبی تبین باندھ دی ہے، میرا سارا جو ہے سوال آپ سمجھ گئے ہوں گے.
1: جی بالکل. جی رائے صاحب، ایسے ہے کہ یہ آج سے ایک ہفتہ پہلے، گزشتہ ہفتے والے دن تقریباً 3 بجے، یہ 3:15 بجے یہ حادثہ ہوا، اور کچھ دیر کے بعد مجھے اطلاع دی گئی کہ جی اس طرح ہو گیا. ایک نہایت ہی دکھی اور دل دہلا دینے والا معاملہ تھا. نوجوان بچہ، اور ماشاءاللہ پاکستان کا فخر میں تو کہوں گا، اتنا لائق اور اتنا ہونہار کہ وہ پوری دنیا میں کمپٹیشن جیت کے، ایک یہاں کوئی فنڈ ہے یورپین راسموس کچھ اس طرح کا نام، اس میں وہ سلیکٹ ہو کے آیا. 2-3 سیمسٹر اس نے ایک آئرلینڈ میں، ایک اسپین میں، اور ایک فرانس میں کیا. اس کے بعد پھر ایک ناروے گورنمنٹ کی طرف سے اس کو اسپانسر ملی پی ایچ ڈی کرنے کے لیے یہاں پر، اور ان کے اس کے استادوں اور سپروائزر کے مطابق کہ بہت ہی لائق اور جینیس بچہ تھا. بہرحال جیسے آپ نے فرمایا کہ اللہ کے کام ہے، یہ جس طرح جس کی لکھی ہوئی ہے اور کتنی ہے کتنی، وہ سب اللہ کو ہی صرف معلوم ہے. اچانک موسم اس دن اچھا تھا، یہ 4-5 دوست نکلے کہ چلیں آ ذرا تھوڑا پانی میں نہاتے ہیں. تو 4 جو تھے وہ ذرا پیچھے رہے، یہ بےچارے کی بس لکھی ہوئی تھی اس طرح، یہ ذرا آگے گیا تو بس ڈوب گیا. قدرتی اچھا ہوا کہ 20-25 منٹ کے اندر ہیلی کاپٹر کے ذریعے اس کو نکال لیا گیا، اور تقریباً کچھ لائف سائن تھے، ڈیتھ اس کی جا کے ریس اسپتال میں ہوئی. بہرحال اکیلے بےچارے ادھر، بچے بھی یہ اس کے ساتھ ہی دوست پریشان تھے، ہماری پاکستان امبیسی بھی اس میں انوالو ہوئی، اور میں ان کو بھی خراج تحسین پیش کرتا ہوں کہ نہایت ہمدردی کا ثبوت دیا، اور کہا کہ جی بالکل کسی قسم کا ڈیلے نہیں ہونا چاہیے، اور جو بھی اخراجات ہیں اس کے بھیجنے کے، وہ گورنمنٹ پاکستان یا سفارتخانہ پاکستان ادا کرے گا. یہ بہت بڑی بات ہے. آگے بھی ایک دفعہ ہوا تھا ایسے، لیکن یہ اسپیشلی انہوں نے، ہر بندے نے، ہر جوان بزرگ بہنوں بھائیوں نے بڑی ہمدردی کے ساتھ اس میں حصہ لیا، اور جب فیس بک پہ لگایا گیا تو ماشاءاللہ बहुत ही, मैं डेनमार्क में आज तक ऐसी इतनी कलेक्शन नहीं हुई जितनी इस बच्चे के लिए हुई। एक और बात बेचारे की फैमिली ट्रेजिडी ये थी, माँ बेचारे की बेवा और फालज की मरीज। उसके बाद तकरीबन पिछले 1-2 सालों में इसके दो जवान भाई भी पाकिस्तान में हादसाती तौर पर फौत हो चुके हैं। तो एक मुतवस्सत फैमिली से था, तो इंशाल्लाह ये जो रकम इकट्ठी हुई है उसको लीगल तरीके से वकीलों के जरिए और सारा पूरा प्रॉपर काम करके भेजी जा रही है, ताकि वो बच्चा तो हम उनको वापस नहीं दे सकते, लेकिन कम से कम चले कुछ माली मदद हो जाएगी उनकी, तो जो उम्मीदें थी उनकी उनके बच्चे से वो शायद कुछ थोड़ी बहुत पूरी हो सके इस तरह। तो सर ये काम थोड़ा मुश्किल भी था, मुश्किल तो नहीं रूटीन सर, लेकिन ज्यादा देर लगने वाला काम था, लेकिन उस बच्चे की किस्मत के सारे काम तकरीबन जो है ना वो बड़े स्मूथली तरीके से हल होते रहे। पुलिस से रिक्वेस्ट की, पोस्टमार्टम से बचाया उसको और जल्दी जल्दी फारग करवा के फ्री करा के तकरीबन एक दिन में बाकी सारे कागजात तो सारी चीजें मुकम्मल की। यहाँ पे फिर एम्बेसी ने बहुत ज्यादा तावन किया, ईद की वजह से छुट्टियां थी वहां पे, तो फारूक भाई हैं हमारे वहां पे, उन्होंने बड़ी फराग दिली के साथ कहा जी के मैं 24 घंटे आपके लिए हाजिर हूँ, जिस वक्त भी आप कोई भी जरूरत होगी हमारी पेपर की या जो भी स्टैंप वगैरह लगाने हैं तो हम हाजिर हैं, आपका रब्ता करें। तो अल्हम्दुलिल्लाह मैं अपनी सारी कम्युनिटी, जिन बहन भाइयों ने इसमें हिस्सा लिया, बच्चों ने हिस्सा लिया, उनका भी बड़ा मशकूर हूँ। अल्लाह ताला हमको जजाए खैर दे इसकी, कि सब ने मिलकर इस गमनाक हादसे का ऐसा असर लिया और इतना मदद किया कि मैं आपको क्या बताऊं, कि मैं अभी तक सोच रहा हूँ कि अल्लाह का कितना करम है। और हमारी कौम हमेशा ऐसे मौकों पे, खा वो सैलाब हो, जलजला हो, कोई और नागहानी आफत हो, तो बढ़ चढ़ कर हमेशा, और दीनी कामों में भी जितने भी इमदाद के काम है उसमें बढ़ चढ़ कर हिस्सा लेती है और हमेशा लेती रही है। और इस बात का भी हमें फख्र है, शुक्र अल्हम्दुलिल्लाह कि अभी इंसानियत जो है वो बाकी है।
0: इसमें कोई शक नहीं, आपने देखा काम की कितनी दौड़ आपने लगाई, जो जो अखराजात थे अपनी मेहनत भी की, चार्जेस भी सारे छोड़े, एम्बेसी ने सारे स्टाफ ने जो है सारे मौजूद रहे आपके साथ, सारे टच रहे। नौजवान जो हैं वो चौधरी आसफ साई, उन्होंने भी बड़ा अपना मेजर रोल अदा किया, और लोगों ने भी कोशिश की, लेकिन आप लोगों ने जो मुस्लिम कल्चरल इंस्टीट्यूट की जो टीम थी या साथी थे या नमाजी थे पढ़ने आते थे, तो सब ने, उनके दोस्तों ने, उससे बाहर भी लोगों ने ठेकेदार साहब बहुत ज़्यादा कोशिश की।
1: जी बिल्कुल सही है जी, ऐसे ही है। और हर आंख ना गमगीन थी, और मैंने देखा कि जनाजा भी बड़ा माशाल्लाह बड़ा हुआ और बड़ा खूबसूरत, और जो ही नमाज खत्म हुई उस वक्त 2-4 मिनट के लिए रहमत की किरणें भी बरसे, बारिश हुई माशाल्लाह, वो भी पहुंच गया। अभी तकरीबन 2 घंटे बाद उसका जनाजा होने वाला है पाकिस्तान में ना, तो मैं बिल्कुल स्टैंड बाई रहा, चेक करता रहा। फ्लाइट अभी इस्तांबुल, अभी लाहौर पहुंची, वहां से उन्होंने रिसीव किया, कोई मसला नहीं हुआ। तकरीबन वहां पे भी हमारे जो कस्टम के और वो जो कार्गो वाले हैं बेचारे बहुत ही मददगार होते हैं। ये हमारा, मैं समझता हूँ, ये नहीं कि मैं पाकिस्तानी हूँ, मैं समझता हूँ कि हमारे मुल्क में, क्योंकि मैं, मुझे इतफाक है काफी, और दूसरे मुल्कों में भी भेजने का बड़े मसाइल बनते हैं वहाँ एयरपोर्ट पे, ये नहीं है जी, वो पेपर नहीं है, मतलब वैसे ही खाम खा के इतराजात। यहाँ पे तकरीबन 1.25 घंटे घंटे में वो फारग करके तो सिर्फ एक साइन लेते हैं, कंफर्म करते हैं कि ये जो बंदा रिसीवर है ये वही है। तो वो तो खास लाहौर से तकरीबन 3.5 घंटे का उनका बाई रोड सफर था, तो पहुंच गए वो पे अपने घर पे। और अभी शाम को असर के बाद, चूंकि गर्मी का मौसम है, दोपहर में जनाजा जरा रखना मुश्किल था उनके लिए, तो शाम 6 बजे पाकिस्तानी 6 बजे इधर 3 बजे वहां उसका जनाजा होगा।
0: ठेकेदार साहब आपका बहुत शुक्रिया इसलिए करते हैं क्योंकि आप कम्युनिटी का हिस्सा हैं, आपने कोई एहसान नहीं किया, अपने कम्युनिटी का आपने साथ दिया, ये आप काम भी करते रहते हैं, लेकिन ठेकेदार साहब इंसानियत जो है ना वो ऐसे मौक़ों पर नज़र आती है।
1: बस सर अल्लाह का लाख लाख शुक्र है। मैं, जैसे आप मुझे जानते भी हैं, अभी बुजुर्गी की हालत में हूँ, लेकिन मैंने अपने आप को इस काम के लिए, ये मेरा पैशन बन गया और मैं वक्फ वक्फ किया हुआ अपने आप को कि जी ठीक है। और अल्लाह का शुक्र है कि इस वजह से मैं एक्टिव भी हूँ, और सेहत भी ठीक रहती है, कुछ ना कुछ हर वक्त जो है ना वो लगा रहता है। अभी आज रात को हमारे
0: इमरान
1: इमरान
0: महबूब
1: भाई
0: है,
1: की
0: वो
1: वाइफ का
0: बात
1: एक
0: मैं
1: बार
0: करना
1: फिर
0: चाहता था, मैं
1: से
0: कहता था कि बात ख़त्म हो जाए, वो बात अभी हमने शुरू करनी है। तो वो भी इमरान महबूब हैं, बड़े अच्छे हैं, मिलनसार हैं, और बाबर फारूक के जो हैं, राजा बाबर फारूक के सांडू हैं, वो दोनों बहनें थीं, आपस में बड़ी अटैच थी, बड़ा प्यार था एक दूसरे से, और बाबर का भी और इमरान का भी आपस में बड़ा अच्छा प्यार है। तो ये फैमिली फाइज बहुत ज़्यादा जो है इकट्ठे थे, बहुत ज़्यादा फीलिंग्स थी इनकी, लेकिन अल्लाह को प्यारी होगी, तो ज़रा इस पर भी थोड़ी सी आप रोशनी डालें।
1: जी, वो मैं पहले वो जिस तरह बता रहा था कि मेरा शौक ये काम जो है सर, ये जज्बे के बगैर नहीं होता। पहली बात तो ये, इसमें कभी इतनी स्ट्रेस भी आ जाती है, कभी बड़ा स्मूथली गुजर जाता है। रात को तकरीबन वो हमारी बच्ची कोई 1:45 1:30 बजे के करीब, 1:30 और 2 के दरमियान फौत हुई। तो इन्होंने मुझे सुबह 4 बजे इतला दी। वैसे पहले मुझे उन्होंने इन्फॉर्म किया हुआ था कि जी पोजीशन अभी ऐसी है, तो मैंने कहा जी ठीक है, जो अब अल्लाह को मंजूर होगा इंशाल्लाह अपनी तरफ से पूरी कोशिश करके जल्द से जल्द जो है ना वो हम पूरा मुकम्मल करेंगे काम। वो सुबह उन्होंने फोन किया और उस वक्त से अभी तकरीबन फोन में, और अभी और जो भी पेपर वर्क से तैयार है इंशाल्लाह, तो कल उम्मीद है, कल उम्मीद नहीं है बल्कि श्योर है, कल तकरीबन 2 बजे जोर की नमाज ईसाई मस्जिद में उनका जनाजा होगा, और वहीं से फिर उसके बाद हमने कब्रिस्तान चले जाना है, वहां पे 3:30 बजे पहुंचना है। तो शुक्र है हो गया सारा काम, वो भी बुकिंग कंफर्मेशन सारी हो गई है, तो इंशाल्लाह कल उनका जनाजा
0: तो
1: होगा।
0: आज उन्होंने दुआ के लिए टाइम रखा हुआ ईसाई मस्जिद में,
1: जी, ईसाई मस्जिद में रखा है जी
0: तो टाइमिंग जो है वो
1: अभी
0: 3 से 6 रखा है उन्होंने,
1: जी
0: 3 घंटे।
1: जी 3 घंटे, 3 से 6 जी
0: तो भाई साहब आखिरी बात है, मस्जिद में हम जुमे की नमाज पढ़ी तो जाहिर है मस्जिद के अखराजात होते हैं, पानी होता है, बिजली होता है, हर चीज़ के अखराजात होते हैं। माशाल्लाह बहुत अच्छी प्यारी मस्जिद बन गई, कहते थे ये कमेटी अनपढ़ है, ये है फलाम है, और सबसे खूबसूरत जो है वो मस्जिद जो डेनमार्क की तैयार भी होगी, मुकम्मल हर तरह की तैयार होगी, फ्लैट्स भी तैयार हो गए, और कुछ अखराजात हैं इंशाल्लाह वो भी जल्दी पूरे हो, अखराजात पूरे हो जाएंगे। लेकिन हमने जुम्मे को सुना कि अखराजात हैं, कुछ छत का काम था, ये कितने अखराजात आएंगे इस पर?
1: जी, ये हमारा छत का थोड़ा सा काम रह गया है। ये हमारा एक वेंस के ऊपर बारिश की वजह से छत से कुछ लीकेज हो गई थी, तो उस वजह से छत खराब हो गया। तो ये अभी हमें जो ऑफर मिली है सबसे सस्ती, काफी कंपनियों से पता किया, तो तकरीबन 3 लाख की वो उन्होंने छत जो है ना वो सारा रिपेयर करके मुकम्मल करना है, मतलब नीचे से मस्जिद के अंदर वाले हाल का जो। तो शुक्र अल्हम्दुलिल्लाह हमेशा लोगों ने तावन किया है, ये इतना बड़ा प्रोजेक्ट जो है ये अल्लाह का करम, उसका फजल, और सब बहन भाइयों के यहाँ के
0: अगर
1: तावन से ही
0: लोग
1: हुआ है
0: आपसे
1: काम।
0: तावन करना चाहें तो किस तरह तावन करें?
1: जी हमारा वो बैंक अकाउंट भी है, मोबाइल पे भी है, जब मस्जिद में आते हैं तो दोनों तीनों तरीके हैं, जिस तरह को करना चाहे तो मोस्ट वेलकम, अल्लाह ताला उनको जजाए खैर देगा इसकी। और ये एक ऐसे काम है कि देखें जी, यहाँ पे लोग करोड़ों अरबों पति भी हैं, लेकिन साथ जाने वाले अमाल में ये जो सबसे ज्यादा जरूरी सदका जारिया, ये बहुत जरूरी है, और ये थोड़ी इन्वेस्टमेंट, इसका अजर जो बाद में मिलना है वो तो जब वहां पहुंचेंगे तो पता चलेगा, लेकिन जो जिस तरह अल्लाह का और हजूर सल्लल्लाहु अलैहि वसल्लम का फरमान है कि सदका जारिया जो है ये आपकी मुसीबतों को, आपके परेशानियों को और आपके बरकात के लिए जो है ना वो बहुत जरूरी है, तो हमेशा करना चाहिए। ये नहीं कि इस मस्जिद और भी कहाँ, आपको कोई गरीबों मस्कीनों में, यतीमों में, किसी और अच्छे काम के लिए किसी और की मदद करना जो है ये बड़े सवाब का काम है। तो ये थोड़ी सी अपील की थी कि ठीक है अभी करेंगे तो सही, हम बेशक कुछ लोन लेके या कुछ जिस तरह भी हो मुश्किल से करें या आसानी से करें, मुकम्मल तो करना है वो काम, लेकिन अगर तावन हो जाएगा तो जरा और आसानी हो जाएगी इंशाल्लाह। तो हमेशा ही हमारी पाकिस्तानी कौम ने, मैं कहता हूँ जी, मैं तकरीबन सब अरबी दूसरी मस्जिदों में, कौमों की मस्जिदों में जाता रहता हूँ, लेकिन जितना हम लोग तावन करते हैं इन कामों में, सदके खैरात में और इंसानी हमदर्दी में, मेरा ख्याल है कोई, मैंने तो कोई नहीं देखा इतना, शायद क्योंकि मैं उनके मुल्कों का बाशिंदा नहीं हूँ तो अंदर के हालात क्या है, लेकिन जो जाहिर नजर आते हैं वो मैं समझता हूँ हमारी पाकिस्तानी कौम सबसे अव्वल नंबर पे है इस मामले में।
0: وہ اس لیے کہ اس مسجد کا پیسہ جو اکٹھا ہوتا ہے یہیں لگتا ہے, یہیں اکٹھا ہوتا ہے, اور ماشاء اللہ جہاں تک میری انفارمیشن ہے آپ نے بارگیننگ میں خریدتے وقت جو ہے وہ بہت سارے لاکھوں کی بچت بھی ہوئی ہے, یہ میری انفارمیشن ہے, غلط بھی ہو سکتی ہے.
1: جی نہیں بالکل صحیح ہے جی, لاکھوں نہیں بلکہ ملینز کی بارگیننگ ہوئی اس وقت, اور وہ اللہ نے بس وہ سب اس کی رضا سے اور منظوری تھی, یہاں پہ بننا تھی مسجد تو ہمارے کام بھی آسان ہوتے گئے آہستہ آہستہ, اور جس طرح تھا اور جہاں سے چلے تھے ایک بالکل یہ ایک فیکٹری کا بالکل اجاڑ بیابان قسم کا حال تھا جو ابھی آپ کے سامنے ہی ہے, تو لگے ہوئے آہستہ آہستہ 25 سال ہو گئے ہیں ماشاء اللہ, ابھی تو مینار بھی بن گئے ہیں باہر, اس کی وہ فسیح بھی بن گئی ہے, فلیٹ بھی مکمل ہو گئے ہیں, تو ابھی ہیں ہمارے تقریباً کو 16 سال, مشکل تھوڑے چونکہ قرضہ ہے کافی تو وہ جو ادا ہو رہا ہے, اس کے بعد جب وہ ابھی وہ جو کرائیں کی انکم ہے وہ تقریباً ادھر ہی جا رہی ہے, تو اور بھی ویسے مسجد کے اخراجات آپ یقین نہیں کریں گے, کم از کم تقریباً 2 لاکھ مہینے کا ایک پرماننٹ خرچہ ہے, جس میں پانی, بجلی, وام, ٹیکسیز, کچھ تنہائی اماموں کی اور چھوٹی موٹی جو بھی چیزیں نکلتی رہتی ہیں, یہ تقریباً پکے ہی خرچے ہیں, تو بس یہ اسی طرح اللہ کے کرم اور لوگوں کی تعاون سے چل رہا ہے.
0: یہ دیکھیں جو نمازی جاتے ہیں ان کو 5-star قسم کی سہولیات ملتی ہیں, کارپٹ ملتے ہیں, گرم پانی ملتا ہے, وضو کے لیے جگہ ملتی ہے, سب کچھ ہوتا ہے, جو کمیٹی کے لوگ ہوتے ہیں ویلکم بھی کرتے ہیں, تو ہمیں بھی تو اپنی عادات کو ٹھیک کرنا ہوگا جو ہم لوگ نماز پڑھنے جاتے ہیں.
1: جی بالکل, میں خیر یہ تو نہیں کہوں گا عادات کو ٹھیک کریں, بہرحال تھوڑا سا دل میں یہ رکھیں خیال کہ یہ جگہ بنی ہوئی ہے سب کے لیے, مسلمانوں کے لیے, اور رائے صاحب یہ 25 سال, یہ 26th جا رہا ہے یہاں پہ ہمیں اس میں, اور میں تقریباً اس مسجد کے ساتھ پچھلے 40+ سال ہو گئے ہیں شاید ساتھ شامل ہوں, پہلے ویسٹروبو گیٹ پہ تھے ہم, تو سب سے شروع یہ پروجیکٹ 2 کمروں کے کیلر سے یہاں فلینسبو گیٹ میں شروع ہوا, اس کے بعد ہم ادھر ویسٹروبو گیٹ 107 میں شفٹ ہوئے اور پھر یہاں پہ, بس اللہ کا خاص کرم ہے, کبھی کبھی تو سمجھ نہیں آتی. اور آپ نے بڑی اچھی بات کی کہ ہم ان پڑھ بھی ہیں اور دن میں ہو سکتا ہے 1-2 دفعہ ایک دوسرے سے بحث مباحثہ بھی کرتے ہوں, لیکن کوئی گرج نہیں ہے, لیکن میں گارنٹی اور اللہ کے فضل سے یہ دعوے کے ساتھ کہہ سکتا ہوں کہ ہمارے میں کوئی ایسا کوئی کسی قسم کی بےمانی کرنے والا شخص نہیں ہے, اور لوگوں کو دکھا دیا ہے کہ ان کا ہر ایک ایک کرون جو ہے وہ ہم نے ایز اے امانت کے طور پہ اور وہ سامنے نظر آ رہا ہے. اگر کوئی کسی کو بھی میرا خیال ہے اس بارے میں شک نہیں ہونا چاہیے, لیکن چلیں لوگ ہیں, کبھی کوئی بات شاید کوئی سوچتا بھی ہو, لیکن ایسا بالکل کچھ نہیں ہے, یہ بالکل ثبوت آپ کے سامنے. انشاءاللہ ہمارا قرضہ اتر گیا تو پھر یہ ڈونیشن چلو کوئی دے گا تو وہ ہم اس کو انکار نہیں کر سکتے, لیکن یہ چندہ کرنا اور اپیلے کرنا انشاءاللہ امید تو ہے ختم ہو جائے گا, کیونکہ پھر ہم خود ہی تھوڑے خود کفیل ہو جائیں گے, جو انکم آئے گی وہ اخراجات, بلکہ اللہ کرے کہ ہم دوسری مسجدوں یا اور کوئی اس قسم کے جو دینی ادارے یا کوئی کاز ہیں ان کے لیے مدد بھی کر سکیں.
0: عبید صاحب آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم ہمارے ساتھ شیئر کیا اور بہت ساری قیمتی معلومات ہمیں دی.
1: نہیں جی بہت بہت شکریہ آپ کا, بس سامعین کو ذرا تھوڑی سی آگاہی ہونی چاہیے کہ کیا ہو رہا ہے, کس طرح سلسلہ چل رہا ہے, باقی سب اللہ جانتا ہے کہ یہ طریقہ جو ہے اگر بندہ مخلص نہ ہو اور ایمانداری کے ساتھ نہ کرے تو پھر مشکل ہو جاتے ہیں کام, پھر آپ کو پتہ ہے کہ پھر معاملات بگڑے ہوئے ہوں, تو پھر ابھی آپ کئی دفعہ سنا ہوگا انگلینڈ میں یا اور کئی جگہوں پہ ایسے معاملات کی آواز سنائی دیتی ہے, لیکن الحمدللہ یہاں پہ جو ہے بڑا احسن طریقے سے سارے کام چل رہے ہیں.
0: انشاءاللہ اللہ پاک آپ کو صحت دے, آپ کی صحت کا خیال رکھیں, آپ نے دوڑتے رہتے ہیں, بہت کام کرتے ہیں, اللہ تعالیٰ آپ کو صحت دے.
1: بڑی مہربانی, بس سب سے دعا گزارش ہے کہ دعا میں یاد رکھیں, اللہ تعالیٰ سب کو ہمت دے, اور جو اچھے کام ہیں بس وہ اللہ تعالیٰ بھی دیکھ رہا ہے اور لوگ بھی دیکھ رہے ہیں, تو اس وتوز و منتشا وتوزل و منتشا, بس وہی اس ذہن میں رکھتے ہوئے اس چیز کو تو آپ اپنا کام کریں دل سے, خلوص سے, نیت سے, تو باقی اس کا اجر جو ہے نا اللہ نے دینا, دنیا نے یا بندوں نے نہیں دینا,
0: کوئی شک نہیں. بہت شکریہ جی.
1: اوکے جی, خدا حافظ, بہت شکریہ آپ کا بھی, سب کو سلام.
0: سامعین ناظرین یہ تھے عبید الرحمان قریشی صاحب جو کہ لائف آپ کو بتا رہے تھے. بہت سارے لوگ سوالات ہم سے کرتے رہتے ہیں, بہت پوچھتے رہتے ہیں, تو ہم نے کہا چونکہ یہ ساری چیزوں میں ان کو ہر چیز کا پتہ ہے تو یہ ساری ایکوریٹ معلومات جو ہیں وہ سامعین ناظرین کے ساتھ شیئر کرنی پڑتی ہیں, اور کی ہیں ان کی مہربانی, انہوں نے ٹائم دیا. ہمارے ساتھ ساتھ سامعین رہیے گا, اگلے مہمانوں کی طرف بڑھتے ہیں.
2: FM 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے۔